0: क्या आवाज रुपया ऑन एयर आ जाए. मैं माइक देके इशारे कर रही हूँ. रुपया जो है ना, मुझे लगता है सही नींद वाली जो है ना वो फीलिंग्स के साथ यहाँ पे बैठी हुई है, लेकिन मुझे ये फीलिंग्स बिल्कुल नहीं महसूस होने वाली, ठीक है ना. मुझे घर के बड़े काम नजर आ रहे हैं. रुपया लाइन पर हमारे साथ कॉलर हैं.
1: अस्सलाम वालेकुम जी.
2: अस्सलाम
0: वालेकुम. ओह माय गॉड. कोई बात नहीं.
2: वालेकुम अस्सलाम.
1: कौन हमारे साथ?
2: कैसे हैं आप दोनों?
1: अल्हम्दुलिल्लाह जी. कौन हमारे साथ?
2: मैं चीकू बात कर रहा हूँ. मैडम
1: चीकू, चीकू आ गया. आपकी कॉल कट गई.
2: बस क्या करें,
1: कैसी गुजरी आपकी ईद?
2: मेरी
1: सो के गुजरी. ठीक हो गया.
2: पहला दिन सो के गुजरा.
1: और सेकंड डे का क्या प्लान है?
2: अभी सोने की कोशिश कर रहा हूँ, बस शो चलना है का शो के बाद ही सोऊंगा.
1: क्या कमाल काम करते हैं ना आप.
2: मेरी जो है ना वो क्या कहते हैं, बड़ी सिस्टर जो है ना वो अनिला थी, वो मुझे जो है ना समझ लेके मैं कल 9-10 बजे के करीब सोया हूँ सुबह, तो कॉल करती रही है तो नींद नहीं उनसे बात हुई है. तो शाम 5 बजे समझ लेके मेरी सिस्टर ने आके मुझे जगाया.
1: सही सही.
2: ये सारी चीज नींद गुजर गई तो सुताते हैं.
1: हाँ.
2: तो उन लोगों ने उठाया था. खैर पहला दिन तो इसी तरह गुजरा है, और रात को भी जो है ना समझ लेके 4 बजे के करीब फ्री हूँ, 4-4:30 बजे. उसके बाद फिर नींद तो नहीं आती ना.
0: चलें कोई मसला नहीं, नींद को कभी नहीं भी बुलाना चाहिए अपने पास. ईद जो है वो आपकी इसी तरह से गुजर गई है, लेकिन अगले जो दिन है वो इसी तरह से नहीं गुजारने. अगले दिन जो है ना वो फिर जरा थोड़े अच्छे तरीके से गुजार दीजिएगा.
2: दो जगह पे जो है ना वो दावत है, तो अभी कुछ देर में आई थिंक 2-2.5 बजे के करीब जाएंगे. वहाँ से फ्री होकर फिर शाम को एक जगह पे और जाना है अपनी खाला की तरफ, फिर वहाँ जाएंगे.
0: सही. अपना आने जाने का सिलसिला जो है ना वो इसी तरह से मेंटेन रखिएगा, ठीक है, और ताकि आपके साथ अच्छी यादें.
2: हाँ, कुछ ना प्रोमोज की आवाज कुछ ज्यादा खास आ नहीं रही.
0: अच्छा.
2: बड़ी समझ लेंगे, बहुत अच्छी.
1: चलिए चलिए उसको देखते हैं. थैंक यू सो मच, आपका कॉल करने का बहुत बहुत शुक्रिया जी.
0: ओके ओके, अल्लाह
1: हाफिज़. हमारे साथ कुछ कमेंट्स हैं, उनको हम शामिल करते हैं जी. हमारे साथ मोहम्मद तारिक मौजूद हैं. आप दोनों माशाल्लाह बहुत अच्छे शो कर रही हैं, बहुत अच्छा लग रहा है, मगर आपसे कॉल नहीं मिल रही. पता नहीं क्या प्रॉब्लम है, इधर से कॉल नहीं जा रही. अब आप डायल करके देखें मोहम्मद तारिक साहब, शायद कॉल मिल जाए. अभी एक लाइन पे हमारे पास कॉल है, देखते हैं जी. अस्सलाम वालेकुम.
3: मेरी कॉल मिल गई, अल्लाह हाफिज.
0: हाँ, आपकी कॉल मिल गई है.
3: क्या हाल है? ठीक है आप दोनों
0: जी? ठीक ठाक. मैंने कही क्या हुआ, कॉल मिल गई, अल्लाह हाफिज.
3: मैंने कहा अब नहीं कहना, मैं पूरी बात करके फिर बंद करूंगी.
0: अच्छा ठीक.
3: दोनों को ना बहुत सारी ईद मुबारक कबूल हो.
0: शुक्रिया.
3: पूरे 101 के मैनेजमेंट और लिसनर कॉलर सब के लिए ना बहुत सारी दुआएं हैं. आज इसका दूसरा दिन है, तो बहुत सारा गोश्त नहीं खाना, थोड़ा थोड़ा खाए.
1: आप पूरा महीना खाना है, ये पूरे 2-3 महीने पे हुए नेगे.
3: इतना नहीं खाना, इतनी देर वो जो है कि थोड़ा खाएंगे ना तो सेहत सही रहेगी. ज्यादा मसाले नहीं डालने हैं, गरम मसाला तो बिल्कुल नहीं डालना है.
0: हाँ, क्योंकि गरम गोश्त होगा ना तो ठंडा मसाला डालेंगे.
3: ठंडा मसाला बर्फ में रख के डालना
0: है. नहीं, वो धनिया पुदीना अदरक वो ठंडा मसाला.
3: आपके लिए दोनों के लिए बहुत सारी दुआएं हैं.
1: बहुत शुक्रिया. थैंक यू सो मच. थैंक यू सो मच परी जी, बहुत शुक्रिया. कुर्बान ईद के हवाले से हम बात कर रहे हैं,
0: और एक अदद कमर्शियल की तरफ फिर जाने का टाइम हुआ जाता है.
1: ओके, जल्दी जल्दी करें, फिर हम कंक्लूड करते हैं टॉपिक को. टॉपिक तो आज वैसे हमारा कोई है नहीं है, फिर हम बस आपसे
0: इजाजत लेंगे.
4: जब किसी मुल्क में आबादी वसाइल से ज्यादा हो तो वहाँ मौशरती बिगाड़ पैदा होता है.
5: पाकिस्तान को भी आबादी में इजाफे की वजह से मुश्किलात का सामना है.
6: जबकि आबादी में ये बेहंगम इजाफा माओं और बच्चों की सेहत के लिए भी खतरनाक है.
7: ये वक्त है कि हम सब अपनी जिम्मेदारी निभाएं और खानदानी मंसूबा बंदी से आने वाला कल रोशन बनाएं.
8: हमारा दीन इस्लाम हमें अपने वसाइल के मुताबिक जिंदगी गुजारने और कुंबे की तश्कील में जिम्मेदाराना रवैया अपनाने की तलकीन करता है.
9: कुंबे की तश्कील में बच्चों की ज्यादा तादाद को नहीं, बल्कि बाहमी मशावरत से माँ और बच्चों की सेहत को तरजीह दें.
10: खानदानी मंसूबा बंदी और सेहत से मुतालिक मुफ्त मशवरों और सहूलियात के लिए महकमा सेहत और आबादी के करीबी मराकज पर तशरीफ लाएं या हेल्पलाइन 1033 पर कॉल करें. मतवाजन खानदान, खुशहाल पाकिस्तान. महकमा सेहत और आबादी, हुकूमत पंजाब.
11: Listening to FM 101, Abale Bale Oshawa Shawa.
1: ویلکم بیک, دس از FM 101 لاہور لائیو اسٹوڈیو, اٹس می زوبیہ شفیق, اور ٹائم جی 12:55, اور یہاں پہ یہ وہ وقت ہے جس میں ہم نے آپ سے لینی ہے اجازت. اور عید کے اپنے ان دنوں کو بہت اچھے سے گزاریے. جیسے ہمیشہ ہم بات کرتے ہیں کہ یہ جو تہوار ہوتے ہیں نا, یہ آپ کے اپنوں کے ساتھ آپ کا اچھا وقت گزارنے کے لیے ہوتے ہیں, تو اس لیے ان سارے تہواروں میں اپنی اناؤں کو ایک سائڈ پہ کر کے اپنے اپنوں کے ساتھ اچھا وقت گزارے, تاکہ آپ کی جو باقی کی چیزیں ہیں نا وہ بھی نارمل رہ سکیں پورا سال میں میرے خیال سے. اور اس کے ساتھ ساتھ کیا کہیں گے آپ, کیسا لگا ویسے آپ کو روبینا آج سے؟ آپ کل بھی, آپ تو باہر کل بھی نکلی ہوں کہہ رہی تھی کہ ہم گئے تھے باہر,
12: ایوننگ میں
1: باہر گئے تھے, تو کیسا عید والے دن ویسے باہر نکلنا کیسا لگتا ہے؟
12: گرمی بہت زیادہ تھی, اور رات کو بھی جب نکلے تو موسم اتنا ٹھنڈا نہیں تھا, گرمی تھی اچھی خاصی. اور اینی ویز سب کو گرمی جو ہے اس کا احساس جو ہے وہ گرمی دلا رہی ہے, لیکن اس کے ساتھ ساتھ آپ نے کہتے ہیں کہ گرمی کھانی نہیں ہے, گرمی وہ کھانا اس کو کہتے ہیں کہ جب آپ کو کسی بھی بات پر غصہ آ جاتا ہے, عدم برداشت کی ہم بات کرتے ہیں, جیسے ہم نے پہلے بات کی تھی رشتوں کی ہم بات کرتے ہیں, تو صرف بہو کا سسرال والوں کے ساتھ رشتہ, یا پھر فیملی کا, یا بہن بھائیوں کا, یا پھر اوس آپ کے اوس پڑوس تمام لوگوں کا رشتہ, یہ بہت امپورٹنٹ ہوتا ہے. اور اس کے ساتھ ساتھ ایک چیز بہت زیادہ خاص ہوتی ہے, کہتے ہیں کہ اگر کوئی تم پر تعلق کا دروازہ بند کرے تو اس کو احساس دلاؤ کہ کنڈی دونوں طرف ہوتی ہے,
1: مار دو کنڈی, میں کہنی ہوں مار دو,
12: کیونکہ کبھی کبھی ایسا ہوتا ہے کہ بغیر آپ بہت کچھ بولیں اس سے کہیں زیادہ اچھا ہوتا ہے کہ آپ تھوڑی دیر کے لیے خاموشی اختیار کر لیں, کیونکہ جب آپ تھوڑی دیر کے لیے خاموشی اختیار کر لیتے ہیں تو ہمارے اسٹوڈیوز میں تشریف لا چکے ہیں آر جے ڈاکس, آپ کو ویلکم کہتے ہیں سر, عید مبارک کہتے ہیں, ہمارے تو آخری لمحات چل رہے تھے اور آپ نے ہماری عید کو اور دوبارہ کر دیا.
13: میں نے کہا میں ادھر آفس آیا ہوں فٹافٹ آپ لوگوں کے پاس تھوڑا سا.
12: سر آپ کو بالکل خوش آمدید,
13: السلام علیکم, عید مبارک سب کو, بہت بہت عید مبارک جی, تھینک یو ویری مچ. میں ایکچولی کام سے آیا تھا تو میں نے کہا ذرا چلیں میں بھی آپ لوگوں کے شو میں شامل ہو جاؤں. آپ لوگوں کے ویسے بھی جو ہے نا لائکس اور کمنٹس بڑے زیادہ آ رہے ہوتے ہیں, تو تھوڑا میں بھی ان ہو جاؤں, تھوڑے سے ذرا فینس آپ کے بھی اٹریکٹ کر لیں.
12: سر نہ کریں, آپ کی وجہ سے شاید ہمیں کوئی سن رہا ہوگا. نہیں آپ, مجھے لگ رہا ہے کہ آپ کو پہلے آنا چاہیے تھا سر, تاکہ ہماری فین فالوئنگ بھی آ جاتی.
13: نہیں میرا موڈ تھا آنے کا, بس ذرا تھوڑی مصروفیت تھی. سنائیں کیسا چلا ہے, ہاؤ واز یور عید؟
12: سر واز ویری گڈ,
1: عید اچھی گزری.
12: سر زوبیا کی سوئی بھی انداز میں مجھے لگ رہا ہے, کیونکہ زوبیا نا مجھے تب سے ایسے ہی لگ رہی ہیں اور میں زوبیا کو بار بار ہلا رہی ہوں.
13: صحیح صحیح.
1: اچھا آپ کی عید کیسی گزری؟
13: میری عید اچھی گزری,
1: قربانی
13: بن کے,
1: قصائی بن کے, بالکل ایسے ہی
12: خود کیا تھا آپ نے؟
13: ہاں میں خود ہی کرتا ہوں.
1: شروع سے خود ہی کر دیں. تو ہمارے ساتھ ہماری سننے والوں کو بتاتے چلے کہ ہمارے ساتھ ایک ایف ایم 101 کی چمکتی دھمکتی آواز, جن کی وجہ سے ہمیں بہت سی کالز آتی ہیں کہ ہم ان کے فین ہیں, اور اس لیے ہم نے ان کے پروگرام میں آپ کا نام سنا تھا, تو ہم نے کہا ہم آپ کو سن بھی لیں. میں نے کہا یہ اسٹریٹجی ہوتی ہے, دیکھیں میں کتنی چلاک ہوں, میں میسج کر دیتی ہوں تاکہ میرا نام جائے, اور اس کے بعد بس پھر
13: کیا موضوع رکھا آج, کیا چل رہا ہے, کیا ڈسکشن, کوئی بکرے ہیں, کوئی چانپے ہیں, کوئی یہ وہ ڈشیز, کیا چل رہا ہے؟ مجھے تو کل رات کو ریسیپی بھیجی کسی نے کہ کیا ریسیپی رکھنی اور کیا نہیں رکھنی.
12: ٹھیک ہے سر, آپ نے خود ویسے کوکنگ کی ہے؟
13: نہیں,
12: یہ صرف بکرے ہی کاٹے,
13: صرف بکرے کی ہیں, 8:30 تک جو ہے نا بس اسی میں لگے رہے.
12: اچھا ویسے بڑی ہمت ہے یہ بھی کہ رات تک, اور اس کے بعد پھر آپ نے پروگرامس کے لیے بھی اور ہر طرح سے ہر چیز کو الائن اپ کر کے رکھنا, یہ ساری چیزیں ہم آپ سے سیکھ رہے ہیں.
13: ہاں نہیں پھر آپ دیر سے بھی آنا شروع ہو جائیں گی,
1: سارا ٹائم گزار کے پروگرام کا سارا ٹائم گزار کے پھر آپ آئیں گی. بالکل, اینی ویز
12: بہت اچھا لگ رہا ہے کہ آپ ہمیں,
1: کوئی ایک دو کالر ہم لے لیں ویسے, اگر آپ کے پاس
12: نیوز کا ٹائم ہے پھر واپس کر لیں.
14: ون پی ایم پاکستان اسٹینڈرڈ ٹائم, السلام علیکم, دس is Radio Pakistan, the news read by Daman Zaman. The headlines. Yom-e-Takbir is being observed today in remembrance of the nuclear tests conducted in 1998 to make the defense of Pakistan invincible. The President has reaffirmed Pakistan's commitment to further deepening multifaceted cooperation with Azerbaijan. The Prime Minister has thanked the brotherly countries, including Kuwait, for supporting Pakistan's efforts for bringing peace back to the region. The Tri-Nation Women's T20 International Cricket Series among Pakistan, the West Indies and Ireland will begin at Dublin today. And now the news in detail. Yom-e Takbir is being observed today in remembrance of the nuclear tests conducted by Pakistan on May 28, 1998, which made the defense of the country invincible. On this day, Pakistan became the seventh nuclear nation of the world and the first Muslim state having the nuclear arsenal in its defense stockpile. A team of Pakistan scientists led by the founder of Pakistan's nuclear program, Dr. Abdul Qadir Khan and Dr. Samar Mubarakmand, carried out nuclear tests in the Rasco Hills in Chaghi district of Balochistan. By resisting the mounting external pressures, the then Prime Minister of Pakistan, Muhammad Nawaz Sharif, went for taking the bold decision to test the Pakistani nukes in response to the Indian nuclear tests and thus balancing the strategic standing power in the region. The President Asif Ali Zardari and the Prime Minister Mohammad Shahbaz Sharif in their messages on Yom-e Takbir have reiterated that Pakistan is a responsible and peace-loving nation that respects international laws and norms. The President in his message said the nuclear tests conducted 28 years ago established Pakistan's deterrence capability and made the country the seventh nuclear power in the world. The Prime Minister in his message said the day bears testimony that the defense of Pakistan envisioned by Dr. Allama Muhammad Iqbal and materialized by Muhammad Ali Jinnah remains in strong and capable hands. The President Asif Ali Zardari has extended felicitations to the President of Azerbaijan Ilham Aliyev, its government and the people of Azerbaijan on their Independence Day. In a message, the President said Pakistan and Azerbaijan are bound by a deep-rooted fraternal relationship that dates back to its independence. He reaffirmed Pakistan's commitment to further deepening and diversifying multifaceted cooperation, particularly in trade, energy, connectivity, defense collaboration, and people-to-people exchanges for the mutual benefit of both the brotherly nations. The Prime Minister Mohammad Shahbaz Sharif held a telephonic conversation with the Crown Prince of Kuwait, Sheikh Sabah Al Khalid Al Hamd Al Mubarak As Sabah, on the occasion of Eid al Azha. They exchanged heartiest Eid al Azha greetings and conveyed the best wishes to the people of the two countries on the joyous occasion. While reaffirming Pakistan's condemnation of the attacks on Kuwait and expressing solidarity with the Kuwaiti leadership on the losses suffered by them during these attacks, the Prime Minister said Pakistan is making its humble and sincere efforts to bring peace back to the region. He thanked the brotherly countries, including Kuwait and its leadership, for supporting Pakistan's efforts in this regard.
15: This is FM 101.
16: Karachi, Lahore, Islamabad, Peshawar, Quetta, Hyderabad, Faisalabad, Sialkot, Multan, Bahawalpur, Sargodha, Larkana, Mithi, Bichha, Khairpur, Kohat, Pannu, Abbottabad, and Mirpur Azad Kashmir. The biggest FM radio network of Pakistan. To the one above, FM 101.
17: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan.

0: السلام علیکم.
1: وعلیکم السلام لیاقت بار کرم سونا باد. کیسے ہیں آپ؟
0: بالکل ٹھیک ٹھاک. آپ بتائیے آپ کیسے ہیں؟
1: ہاں شکر اللہ کا زبردست. اور دیکھو کسی کو کسی نے کہنا ٹائم ہے نہیں ہے, لیکن یوں ہوتا ہے کہ یہ کہنا نہیں چاہیے سیدھی طرح, ہے نا؟
0: کہنا نہیں چاہیے, منہ تے نہیں کسی نے کہہ دینا چاہیے.
1: نہیں نہیں نہیں نہیں, یہ تو دل توڑنے والی بات ہوتی ہے نا, تو ہمیشہ تو دل توڑنے والی بات ہونی چاہیے نا, توڑنے والی تو ہونی چاہیے.
0: چاہیے. اور دوسرے دن کیا مصروفیات ہیں؟
1: دوسرا دن تو یہ ہے, تیسرے دن کی بات کریں نا پھر آپ.
0: تو آج کے دن آپ کی کیا مصروفیت ہے؟
1: آج بس وہ آپ کا پروگرام سن رہے ہیں اور کھاتے پیتے پڑے ہیں, اور کیا کر رہے ہیں
0: بس یہ کوئی بات ہوگی, کھاتے پیتے پڑے ہیں. سارے لوگ یہی کیوں کہہ رہے ہیں پڑے ہوئے ہیں؟
1: پڑے ہوئے کہا کہا کے مطلب وہی ہوتا ہے نا صاحب.
0: ایسے ہی ہے بالکل ٹھیک کہہ رہے ہیں. چلیں صحیح ہے, اپنا خیال رکھے گا, خوش رہے ہیں.
1: اللہ حافظ.
0: پی کے پڑے رہنے والا جو ماحول ہے نا وہ نہ بنائیں, ٹھیک ہے؟ طبیعت بھی خراب ہو سکتی ہے, اتنا نہ کھائیں. تھوڑا وہ آتے ہی میں نے بات کی تھی نا کہ تھوڑا سا ہاتھ جو ہے ہولا رکھیں, ٹھیک ہے؟ 4471 والے جو ہیں وہ ان کے میسیجز بھی شامل کریں گے. فیس بک والے بھی ہیں, کافی شور جو ہے وہ مچ رہا ہوگا. تو میں آئی سپوز ٹو کہ یہ کون ہے. ہیلو السلام علیکم.
2: وعلیکم السلام. شکر ہے میری کال لگ گئی ہے. توبہ, اتنی محنت کرنی پڑی ہے. میں بسمہ لاہور سے بات کر رہی ہوں. میں نے کہا ہم نا
0: یار
2: تم میرے لیے لکی ثابت ہو جاؤ, تمہارے بعد میری کال لگ گیا. پر نہیں, وہ پھر کوئی انکل یا بھائی آ گیا تھا.
0: تو آپ دیکھ لو نا, لگ گئی ہے نا. وہ میں ہمیشہ بلیو کرتی ہوں کہ بسمہ اگر نیتیں ہو نا لگ ہی جاتی ہے کال.
2: جب یہ ٹون ٹو ہو رہا تھا نا تب میری اسی ٹائم میری ہارٹ بیٹ تیز ہو جاتی. میں نے شاید ابھی آپ اٹھا دیتی ہیں, ابھی اٹھا دیتی ہیں. نہیں اتنی دفعہ ٹون ٹو ہوا ہے تو پر آپ پتہ نہیں کہاں چلے گئی.
0: میں کہاں چلی گئی, میں اسٹوڈیو چھوڑ کے باہر چلی گئی. میں نے کہا ایک راؤنڈ لگا کے آتی ہوں, باغ کا گارڈن میں جاؤں, گراؤنڈ میں گھوم کے آتی ہوں. لائف کال ادھر چل رہی ہے, چلنے دو مجھے. کیا
2: سارے پڑے ہوئے, میں تو کھانا پینا کھا کے کب سے واک کر رہی ہوں.
0: شکر ہے کوئی تو آیا جس نے یہ کہا کہ میں واک کر رہی ہوں, پڑی نہیں ہوئی میں.
2: ہاں جی, تو وہ بے چینیاں لگی ہوئی ہے نا کہ بس کسی طرح میری کال کیوں نہیں مل رہی. اس ٹائم تو میں بڑی حیران ہوں, کر میں تو آپ کی فرسٹ کالر کہلائی ہوں, یاد ہے نا آپ کو؟ تو میں ویسے تو میں کم ہی ٹاک کرتی ہوں, پر اس دن مجھے فیلنگز آ رہی تھی کہ جیسے میں ٹاپر ہوں دنیا کی. ٹاپ کیا میں نے, میں نے آر جے ڈوگ کو بھی بتایا, اور آپ میرے لیے اتنی لکی ثابت ہوئی کہ آر جے ڈوگ کے شو میں پہ میری کال لگ گئی.
0: کیا بات ہے, زبردست.
2: ان کو بھی میں نے بتایا میری میری بات ہوئی اور بہت مزہ آیا.
0: آج ڈاگز نے پھر کیا کہا؟
2: ہاں وہ ایسے بس مجھے لگا سنا تو تھا انہوں نے, کہا کچھ بھی.
0: آج ڈاگز آئی ایم گیٹنگ یو.
2: بہت اچھا لگتا ہے. اب دیکھیں مطلب میں آپ کو سنتی ہوں نا, تو پوزیٹیو وائبس تو آتی ہیں. اب بات کر کے بھی ویسی وائبس چاہیے. اب آپ سے جب ملوں گی پھر دیکھوں گی کہ مل کے بھی وہی فیل ہوتا ہے یا نہیں. مل کے کیا مطلب, آپ کا بہیویئر کیسا ہوتا ہے یا کوئی اور ہی وائبس آتی ہیں؟
0: اتنی ایکسپیکٹیشنز نہیں رکھتے ملنے سے پہلے, ویسے اتنی ساری ایکسپیکٹیشنز نہیں رکھتے ہیں. تمہیں کیا لگ رہا ہے کہ اچھا مجھ سے بات کر کے, مجھے سن کے تو مل کے بھی تمہیں کیا کوئی اور دنیا کی تھوڑی وائبس آئیں گی؟
2: آپ ایٹیٹیوڈ نہ دکھا دینا. آپ دیکھ
0: اس دن ایٹیٹیوڈ گھر رکھ کے
2: ہاں ٹھیک ہے.
0: اور پھر نہیں نہیں پھر میں ایسے نہیں کروں گی. اچھا بسمہ اوکے فائن اوکے بائے.
2: نہیں نہیں ایسے بالکل نہیں کرنا ہمیں.
0: نہیں ایسے نہیں ہوگا. چلو ٹھیک ہے بسمہ, اپنا خیال رکھو, بہت سارا پیار, بہت ساری دعائیں, ٹھیک ہے؟ آگے بڑھتے ہیں اب, ٹھیک ہے؟
2: اوکے
0: اللہ حافظ. Alright. Okay, جی سو گانا بھی پلے کریں گے. سو ہیئر وی گو. ہمیں جو کال آئی ہے, کس کی کال آئی ہے ابھی؟ جرمنی سے کون ہے جس نے کال کی ہے؟ ہمنا. اوکے سو وی آر گوئنگ ٹو ڈیڈیکیٹ دیٹ سانگ ٹو ہمنا. اچھا کالر بھی ہیں, لے ہی لیتے ہیں کال. ہیلو السلام علیکم. ہیلو السلام علیکم.
3: وعلیکم السلام.
0: جی کون اور کہاں سے؟
3: فرحان اقبال ملتان سے.
0: فرحان کیسے ہو؟
3: الحمدللہ میم, آپ بتائیں آپ کیسے ہیں؟
0: اور عید مبارک آپ کو بھی,
3: آپ کو اور آپ کی فیملی کو.
0: तुम्हें तो छुट्टियां नहीं हुई ना फरहान ईद पे, है ना?
3: नहीं अभी मैं मुल्तान ही हूँ, जब घर जाऊंगा कल जाऊंगा तकरीबन।
0: अच्छा ओके ठीक है।
3: हाँ जी, और बहुत अच्छा प्रोग्राम है आपका और टॉपिक भी बहुत अच्छा है।
0: थैंक यू, बहुत बहुत शुक्रिया।
3: और टॉपिक के बारे में कहना चाहूँगा कि सिर्फ एक मेरी अम्मी है और एक दोस्त है, उनकी कॉल वगैरह मैं उठाता हूँ सारे काम छोड़ छाड़ के।
0: ओके।
3: बाकी जो लोग होते हैं ना उनसे मेरे पास टाइम हो भी ना फिर भी मैं यही कह देता हूँ कि ना मैं बिजी हूँ, और ऐसा कहने में पता नहीं क्यों सुकून सा फील होता है।
0: ओके ठीक है।
3: और व्हाट्सएप पे भी ऐसा ही है कि मेरे पास टाइम हो भी तो रिप्लाई करने का दिल नहीं करता।
0: ओके ठीक है। कुछ लोगों का तो ऐसा होता है ना कि उनको, मतलब ऐसे लोग भी मैंने अपने आसपास देखे हैं जो लोग जो है उनको हर एक से बात करने का शौक होता है, उनको लग रहा होता है कि सारी दुनिया से बात की जानी चाहिए। पता नहीं पर ये सेंटेंस मुझे अटक गया है। आई हैव हर्ड दैट सॉन्ग लाइक ये जो लव्स है ना, सुना है मैंने पूरा हफ्ता। खैर एनीवेज थैंक यू फरहान, अपना ख्याल रखो।
3: नहीं ऐसा नहीं है कि जब मैं बिल्कुल बोर हो जाता हूँ ना, बिल्कुल फ्री, कोई काम नहीं है करने को, फिर मैं उन लोगों से बात करता हूँ जिनसे कभी बात नहीं करता।
0: हाँ देखा ना टाइम पास
3: क्योंकि इतने इम्पोर्टेंट तो होता नहीं है, वो लोग तो टाइम पास ही है और फजूल बातें करते हैं, टाइम खराब कर देते हैं, घंटा दो घंटा कॉलें भी लंबी लंबी करते हैं। और वो जो बीनी शापी है, नादिर ब्रो है, उन्होंने दुआ नहीं छोड़ दिया प्रोग्राम में, उनके बगैर ना
0: नादिर तो अच्छी काफी फीलिंग नहीं आती। वो है भाई बिजी चल रहा है, अभी नहीं इसको पता नहीं क्या हुआ है। नाउ आई एम वरीड आल्सो, क्योंकि ऐसा नहीं होता कि वो गायब हो और मुझे ना पता हो, बट अब भी मुझे भी परेशानी हो रही है। देखते हैं अल्लाह करीम, यानी देखते हैं क्या हुआ है। और
3: ना ही आपने
0: बिनिश, और अगर बिनिश सुन रही है ठीक है और वो आ नहीं ना रही तो फिर तो बहुत उसका बुरा हाल होना है, उसको बहुत पिटाई होगी उसकी सीरियसली।
3: और ना ही आपने उनका बताया कि वो जो बतूल और सिमरन सिस्टर जो आती हैं वो कौन है?
0: बतूल तो आई नहीं है, समरीन का मैसेज आया है, और बाकी तो जो 4471 वाले जो हैं वो आए हुए हैं, लेकिन वो नहीं आई, बतूल नहीं आ जाई है, समरीन का मैसेज आया हुआ है।
3: ये कौन है, कोई कॉलीग है आपके?
0: नहीं नहीं मेरी कोलीग्स नहीं है। अच्छा सारे एक दूसरे से, ये पहले कि कोई किसी ने मुझसे एक दफा पूछा 2 साल पहले कि बिनिश आपकी कजन है, मैंने कहा नहीं ऐसा तो नहीं मतलब लोगों को ऐसे लगता है वो जो लड़कियां रेगुलर आ रही हैं ये भी यहाँ पे लिसनर थी, फिर लिसनर था, अब तुम भी तो रेगुलर हो गए हो, तुम्हारे साथ भी एक अच्छी गपशप होगी, तुम तो मिलने के लिए भी आए थे, तो फिर इसी तरह रिश्ता इतना अच्छा बन जाता है कि दूसरे लोगों को लगने लगता है कि शायद वो मेरे रिश्तेदार है
3: ऐसा ही लगता है जो काफी गहरा कनेक्शन हो जाता है ना, फिर ऐसा ही लगता है,
0: ऐसे ही लगता है। चलो ठीक है फरहान, अपना ख्याल रखो, खुश रहो, अल्लाह हाफिज़।
3: थैंक यू, ओके अल्लाह हाफिज़।
0: अच्छा अब फाइनली गाना जो है वो प्ले कर ही देना चाहिए ठीक है, बिकॉज दिस इज टाइम भी कम है ना।
4: इश्क में भी तुमको उस्ताद बनाना है, बस इश्क खरीदा है और इश्क ही बेचा है, हम लोग तो हैं फनकार, हमें नाम कमाना
0: हम ना। दिस सॉन्ग इज डेडिकेटिंग टू यू एंड टू योर फ्रेंड्स एज वेल।

0: हमारे भी सपोर्ट मिली है मर्दों को भी, हमारी भी एज
1: तभी
0: थोड़ी
1: हम
0: सी
1: इतना एंजॉय
0: उन्होंने
1: कर रहे थे।
0: कंट्रोल कर दी है, हमें सबको बूढ़ा ही इधर हम होते हैं। तो ईद का त्यौहार तो आपको पता है एक ट्रेडिशनल है,
1: जी
0: और
1: बिल्कुल हाँ
0: यूजली छोटी ईद मनाई जाती
1: जी
0: है,
1: जी
0: ये बड़ी ईद है तो इसमें कुर्बानी को ज़्यादा हम वो
1: उस
0: करते
1: पर
0: हैं,
1: टाइम आपका
0: उस
1: ऑब्वियसली
0: पर
1: ज्यादा
0: टाइम
1: जाता है।
0: ज़्यादा
1: हाँ
0: लगता है। फिर घर में ज़ाहिर बात है जब आप गोश्त लेके आते हैं, मेहमान आते हैं, जब हमारे बुजुर्ग जिंदा थे तो और ज़्यादा हमारे पेरेंट्स और ससुराल हमारा, तो हमारे सास ससुर, तो उस टाइम और ज़्यादा हंगामा होता था। अब ज़ाहिर बात है फोकस हमारे बच्चों पे और
1: ऑब्वियसली
0: उन पे आ गया है। तो वो जो आपने कहा, तो वो दिन का गायब वैसे ही होता है कि कुर्बानी करके आप ले
1: और यही
0: आते
1: फिक्र
0: हैं,
1: होती है कसाई ढूंढ लिया जाए
0: कसाई
1: आपने,
0: ढूंढ
1: या
0: लिया, और
1: आपने
0: सारा
1: पहले से
0: दिन
1: बुकिंग करवाई
0: हाँ
1: भी
0: 2 बजे
1: है तो
0: तक तो
1: कसाई का
0: कसाई नहीं
1: इंतजार होता है।
0: मिलेगा, फिर जब
1: उसी
0: तक आप
1: तो
0: आएंगे
1: चीफ
0: तो शाम
1: गेस्ट
0: हो
1: में
0: चुकी
1: जो
0: है।
1: है
0: कसाई
1: वो कसाई
0: बना
1: होता
0: हुआ
1: है हर जगह
0: कसाई,
1: पे।
0: वही डॉक्टर साहब ने एक बड़ी ज़बरदस्त एक कॉम्बिनेशन जोड़ा है इन्होंने, ससुराल के साथ ही कुछ हंगामा भी जोड़ा है, और उसको मिस भी कर रहे हैं दोनों
1: शायद
0: को कवर नहीं, वो पेरेंट वो चले गए हैं
1: सारे
0: पहले, वो
1: बुजुर्ग।
0: माँ बाप थे,
1: हाँ
0: बुजुर्ग थे, तो वो एक पूरी गेट टुगेदर होती थी। उससे पहले हमारे वो नाना नानी और वो जो,
1: बुजुर्ग
0: तो वो एक,
1: हाँ
0: वो तो एक
1: बिल्कुल
0: ट्रेडिशनल बड़ा, पहले खानदान बहुत बड़ा होता, अब वो वक्त के हिसाब से वो एक छोटा मतलब
1: जी
0: रह गया। तो वो फिर हम घर में ये होता है कि वो खाना वगैरह बनाना, और ख़ास तौर पे मेरा है कि वो बारबेक्यू,
1: अच्छा
0: तो
1: सुपर
0: लेकिन
1: है।
0: उससे पहले फिर ये कि नमाज़ पढ़ के खुशी होती है कि कुर्बानी के बाद जाके मरीज़ों को देखना भी है, वो भी
1: ओके
0: इंतज़ार में है, तो वहाँ जाके राउंड करना जिस तरह डॉक्टर साहब कह रही हैं, तो वो उनके साथ गुजारना होता है, क्योंकि वो भी बेचारे अकेले होते हैं, देखे होते हैं कि डॉक्टर आएगा देखेगा, उनकी ईद तो अस्पताल में।
2: वैसे डॉक्टर साहब आप किस चीज़ के डॉक्टर?
0: मैं चेस्ट पल्मोनोलॉजी।
2: चेस्ट के डॉक्टर? वैसे आप लोगों ने मुझे तीनों डॉक्टरों के साथ
1: नहीं, मैं तो डॉक्टर नहीं हूँ
2: नहीं मतलब है डॉक्टर, आप पूरी हेल्थ को डील कर
1: हॉस्पिटल
2: रही है, सारे
1: तो
2: डॉक्टरों को डील कर रही है।
1: इंजेक्शन तो है ना आपका।
0: डॉक्टर साहब पहले, आपको बैलेंस के लिए हमने बिठाया हुआ है।
3: डॉक्टर साहब पहले बहुत टाइम ज़्यादा था, अब शायद
0: अब बहुत
3: वक्त
0: शॉर्ट
3: की
0: हो,
3: शॉर्टेज
0: जी
3: बहुत ज़्यादा
0: शॉर्टेज
3: है।
0: हो गई है। तो जैसे कहा ना, पहले कसाई घर आ जाते थे, अब आप कसाई के पास जाना पड़ता है,
1: जी हाँ
0: दोपहर हो जाती। मैं तो कहता हूँ इस ईद का ये होता है कि आधा दिन आपका इसी में
1: इसी में
0: गुजर
1: गुजर
0: जाता है,
1: जाता है। हाँ
0: तो खैर वो ट्रेडिशन है, तो
1: हाँ
0: उसमें फिर आपको ये करना पड़ता है। तो बस फिर वो घर में आ जाते हैं, कभी आप दूसरे दिन किसी के घर चले गए, तीसरे दिन फिर कोई और, तो ये बस वो खाना पीने से मर, बस आप कह रहे हैं ये खाने पीने वाला ज़्यादा
1: हाँ
0: है, और गोश्त खा खा के फिर 3 दिन बाद किसी का गोश्त खाने का दिल नहीं करता, कोई महीनों लग
2: एक,
0: जाते हैं।
1: हमने
2: एक छोटा सा तंज कर लूं
0: जी करिए।
2: वो जो डॉक्टर साहब कह रहे हैं ना कि फिर कसाई को बुला लेते हैं, कसाई को बुलाने की क्या ज़रूरत है? आजकल जिस तरीके से डॉक्टर मरीजों को दबा कर रहे हैं, तो मेरा
1: सब
2: क्या
1: नहीं
2: नहीं
1: है ना, ये सबको ना आप कहें
2: हाँ?
1: सब डॉक्टर सही है ना
2: नहीं,
1: अभी
2: ये स्किन डॉक्टर बेटी है माशाल्लाह, ये इनकी ताज़ा ताज़ा बड़ा एक
3: अच्छा,
2: मज़ेदार
3: उनकी
2: तक।
3: तरफ बढ़ने से पहले मतलब सब आपसे जान लेते हैं, ग्लोइंग स्किन का राज क्या है?
2: अच्छा मैं
0: जिन
2: आपको
0: डॉक्टर
2: यही
0: की
2: तो
0: तरफ आप जा रहे
1: इन्होंने
0: हो,
1: आपकी गुफ्तगू
2: ग्लोइंग स्किन का तो इनसे पूछे क्योंकि मेरी स्किन का तो बेड़ा गर्क कर दिया एक डर्माटोलॉजिस्ट ने।
4: तो आप इतना क्यों जाते हैं डर्माटोलॉजिस्ट के पास? आपको जरूरत ही क्या है पठानों की, तो जीन्स में इतने फ्रेशनेस
2: है। मैं आपको बताऊं, मैं आपको अर्थ करूं, इस तरह है कि एक पठान डर्माटोलॉजिस्ट है, इधर इस्लामाबाद में प्रैक्टिस करता है, वो मेरे पास आता है और मेरे पीछे पड़ा होता है मेरे क्लिनिक का, और फिर वहाँ मुझे बुलाता है कि भाई ये एक्स्ट्रा जो बाल है चेहरे से हटाने के लिए, ये लेज़र और ये बहुत सारी टेक्नोलॉजी आ गई है, तो मैं चला जाता हूँ आगे से, वो तस्वीरें बनाना शुरू कर देता है और वीडियो बनाना शुरू कर देता है, फिर जो कुछ होता है वो सारा मीडिया पे, फिर वो एक दफ़ा मुझे बुलाया कि जी ये हॉर्न जो हैं ये ज़रा थोड़े आपके काले काले नज़र आ रहे हैं, तो ये ट्रीटमेंट आई है जिससे ये हॉर्न सुर्ख नज़र आएंगे। मैंने कहा यार मैं खातून तो नहीं, उसने कहा नहीं नेचुरल नेचुरल, अच्छा नेचुरल हॉर्न सुर्ख दिखाने के चक्कर में मैं चला गया, और जनाब अली उसने इलाज किया, इलाज क्या हुआ, ढाई माह तक कितना पूला हुआ मुंह लेकर फिरता रहा है। अच्छा इसके बाद इसने मुझे कहा कि भाई एक नई लेजर टेक्नोलॉजी आई है, वो मुझ पे तजर्बे करता है कम वक्त,
1: तो आप बच जाए ना।
2: उसने कहा जी
3: अच्छा,
2: कि CO2 आई है, CO2 जो है एक लेजर थेरेपी है पिगमेंटेशन के लिए होती
1: हाँ।
2: है, तो मैंने कल अच्छा उसने कहा जी कि ये नई मशीन आया है, उसकी मशीन का नतीजा देखने के चक्कर में हमने इसकी वो टू जो है अपने मुंह पे फेर दिया। आगे से क्या हुआ इसने मुझे ये बताया ही नहीं कि सूरज में निकलना नहीं है, और मैं तो सूरज में निकल गया, मुंह पे ऐसे चापले पड़ गए کہ مجھے دبئی جا کے, میں ابھی دبئی گیا ہوں اور وہاں جا کے اسکن میں ایک ڈرمٹالوجسٹ سے ملا ہوں اور پھر اس نے جناب کوئی انجیکشن لگائے, ابھی میرا چہرہ ریپیئر ہو رہا ہے.
1: اچھا
3: بہت جائز ہے
1: یہ,
5: یہ بہت دور بیٹھی
1: بہت دور بیٹھی ہے. لیکن نہیں, اس طرح سے تو خواتین بھی نہیں آتی, بس جتنا ٹریٹمنٹ انہوں نے کروا لیا نا اور لوگوں کی باتوں میں آ گئے. ایک تو آپ کو عید بہت مبارک ہو, ایک تو آپ کو بہت عید مبارک ہو, دوسرا مجھے یہ بتائیں کہ کیا خواتین بھی اتنی ہی کانشیس ہیں؟
4: بہت زیادہ,
1: بہت زیادہ, ان سے بھی زیادہ
2: کانشیس کیا ہے اور کوئی کام ہی نہیں ہے.
4: ویسے ان پریکٹس دیکھنے میں ایسا لگتا ہے خواتین زیادہ کانشیس ہیں, لیکن جو مرد حضرات کانشیس ہیں وہ خواتین سے زیادہ کانشیس ہیں,
1: زیادہ کانشیس,
4: زیادہ کانشیس.
3: یہاں پہ ہم تھوڑا سا مارجن اور کریڈٹ دیں گے ان ڈاکٹر صاحب کو جنہوں نے مروت صاحب کو اپنے ایکسپیریمنٹس کے لیے.
4: سر میں نے ویسے آپ کو دیکھا تھا, اب میں ان ڈاکٹر صاحب کا نام نہیں لوں گی, مجھے پتہ ہے وہ کلینک میں نے دیکھ لیا تھا آپ کو سوشل میڈیا.
3: تو اسی مقصد کے لیے تو مروت صاحب کے اوپر سارے ایکسپیریمنٹس کیے انہوں نے. مروت صاحب, جو وقت پہلے تھا ہمارے پاس, جیسے ڈاکٹر شازی نے بھی کہا کہ پورا خاندان بیٹھتا تھا, ملتے تھے. چھوٹی عید میں وہ چاند رات ہوتی ہے اور فوراً اگلے دن عید ہوتی ہے, تو اس کا چارم ذرا ڈفرینٹ ہو جاتا ہے, اس کا چاند نظر آتا ہے, دس دن کا وقت نکل آتا ہے درمیان میں, پھر جانور کی خریداری ہے, اس میں تھوڑی سی پرائرٹیز مختلف ہوتی ہیں. یہ فرق ہے شاید, اب وہ وقت خاندان کا اکٹھے بیٹھنے والا وہ کم ہو گیا.
2: وقت تو ابھی بھی وہی ہے جو ہمارے بزرگوں کے پاس وقت ہوتا تھا, دن میں اتنی ہی گھنٹے ہوتے ہیں. اصل مسئلہ یہ ہے کہ پہلے ہمارا جو کلچر تھا یا جو معاشرتی, اس میں یہ تھا کہ جوائنٹ فیملی سسٹم بہت زیادہ ہوا کرتا تھا. مجھے یاد ہے میرے والد صاحب اور میرے تایا اور میرے ایک چچا, وہ ہم تینوں ایک ہی گھر میں رہا کرتے تھے. پھر ہم تقسیم ہوتے گئے. میں آپ کو عرض کروں, یہ جو روایات ابھی بنی ہیں خصوصاً گزشتہ 30 سالوں میں, اس میں یہ ہیں کہ, اور یہ کسی لحاظ سے اچھا بھی ہے, لیکن خواتین کو ہمارے ایون پشتون معاشرے میں بھی ڈومیننس ملنے لگی ہے. پہلے بڑی ہی مطلب اگنور تھی. ہاں, البتہ اس ڈومیننس کے نتیجے میں شاید ڈاکٹر صاحب جو ہیں وہ اتفاق کر لیں, وہ جو خاندان کے اندر جو اتحاد ہوتا تھا یا محبت ہوتی تھی یا جو اٹھنا بیٹھنا, وہ بہت کم ہو گیا ہے. کیونکہ خواتین کی آپس میں بنتی نہیں ہے, یہ ہر جگہ مطلب یہ آپ پورا نہ مانیں, لیکن
1: ڈومیننس ہو تب بھی نہیں بنتی.
2: نہیں نہیں, آپس میں نہیں بنتی ہے. اگر ایک چار بھائی ہیں, ہم چار بھائی ہیں, چار بیویاں ہیں, اور آپس میں کسی ایک کی بھی نہیں بنتی ہے, پتہ نہیں ہے. مطلب یہ ایک چیز نے خاندان میں وحدت کو, ملنے ملانے کو بہت نقصان.
3: یہ بھی قربانی تھی نا مروت صاحب, کہ کسی نے کوئی بات کہہ دی ہے, تلخ بات کہہ دی, تو اس کو برداشت کیا جاتا تھا, تو وہ بھی قربانی ہوتی تھی کہ اپنی چیز کسی کے حوالے کر دی ہے, وہ بھی تو جذبہ ختم ہو گیا نا. قربانی ہمیں یہ بھی تو سکھا دی.
2: نہیں, میرا خیال ہے کہ ہم نے ذرا تھوڑا سا ایکویشن جو ہم نے بیلنس رکھنا تھا نا, اس میں تھوڑی سی یہ ہو گئی ہے. میں ہمیشہ سے خواتین کے حقوق کا علم بردار رہا ہوں, خصوصاً ہمارے پشتون معاشرے میں بہت سارے حقوق جو ہیں ان کے غصب ہوتے تھے. لیکن ایک چیز کا میں ناقد ہوں کہ ہم نے ایک چیز اس پہ شاید مرد کو کمپرومائز نہیں کرنا چاہیے تھا, یہ خاندان میں جو نبھانا ہوتا ہے رشتہ, یہ جو ہے, میں صرف اپنے خاندان کی بات نہیں کر رہا ہوں, میرے بھائی ہیں, لیکن اوور آل میں نے دیکھا ہے کہ وہ اس کو نیوکلیئر فیملی سسٹم بنتے
6: ہیں. نادرا, آپ کی شناخت, آپ کی پہچان.

0: तो अगर आप उसको सही नहीं मानते फिर तो आप उसके साथ तस्वीर ही नहीं होनी चाहिए। लेकिन आप हर उस बंदे को देखें, चूंकि हिपोक्रेसी है, वैलिडेशन हमें चाहिए। अगर आपको कोई चीज सही नहीं लगती है, दुरुस्त नहीं लगती है, तो आप उसको, मैंने जैसे पहले भी कहा कि आप उसको देखना छोड़ दें, मामला खत्म हो जाएंगे। जैसे मैंने अभी एक बात आपको बताऊंगी, जब मैंने आपकी तरफ क्वेश्चन थ्रो किया, आज आप इसका जवाब फॉर एग्जाम्पल सही नहीं दे पाए, अगले प्रोग्राम में हो सकता है कुछ बेहतर दें, अगले प्रोग्राम में कुछ बेहतर, फिर कुछ बेहतर, फिर कुछ बेहतर, इस तरह चीजें चेंज होती हैं। अगर फॉर एग्जाम्पल हम यहां रुक जाएं कि नहीं यार ये बात नहीं कर सकता, तो फिर आप कभी भी बात नहीं कर सकते। यू हैव टू टेक इट एज अ चैलेंज। सो दिस इज हाउ इट वर्क्स। सो जी
1: वासिफ अली वासिफ साहब, जो आपने बात की ना, उसमें मुझे उनका एक रेफरेंस मैं देता चलूं। अशफाक साहब, अशफाक अहमद साहब शौक रखते थे न्यू टेक्नोलॉजी का, और उनके सामने वो एक टेप रिकॉर्डर रखते थे कि ये बातें रिकॉर्ड हो जानी चाहिए, ये अच्छी बातें हैं, ये मशहूर बातें हैं। अब आगाज़ कहाँ से हो रहा है? आगाज़ यहाँ से हो रहा है कि वो जो किताब के आगाज़ में लिखते हैं ना दिबाचा और वो चीज़ें, उसमें वासिफ अली वासिफ साहब अपनी किताब लेकर आते हैं और इशफाक साहब से कहते हैं कि आप लिख दें मेरे लिए, कि मेरी किताब जो है वो मैं लेकर मार्केट में जाएगी तो आपकी जानिब से, क्योंकि एक मशहूर पर्सनैलिटी है और वासिफ अली वासिफ साहब को कोई नहीं जानता। अब इसके बाद क्या होता है? इसके बाद ये होता है कि इशफाक साहब उनके स्टूडेंट हैं, वो बैठ के उनको सुन रहे हैं वासिफ साहब को, जो पहले अपनी किताब की वैलिडेशन के लिए इन अ सेंस उनके पास जा रहे हैं। तो वो आप कह लें शम्स तबरेज और मौलाना रूम वाली एक झलक आती है, तो वो उनके सामने टेप रिकॉर्डर रखते थे और वो कहते थे ये क्या है, तो वासिफ साहब पूछते थे ये क्या है, तो वो कहते थे चूहे पकड़ने वाली मशीन है। ठीक है, तो अब वो कहते हैं कि एक दिन मैं भूल गया घर, तो उन्होंने कहा वो किधर है, वो लाओ अब रखो। तो खैर ये तो मैंने अज़राए तफन्नुन ये बात कह दी, लेकिन अब वो उनसे ये कहा गया कि ये इतनी काम की बातें हैं, आप इतनी अच्छी बातें करते हैं, हमें इनको रिकॉर्ड करना चाहिए, हमें कोई रिसाला छापना चाहिए, हमें कुछ ऐसा करना चाहिए कि ये बातें आगे तक जाए, जितनी महफिल बैठी भी है, क्योंकि अपने घर पे महफिल रखते थे मेरे ख्याल हर जुमेरात को, तो उसमें वो बातें होती थी। तो वासिफ अली वासिफ साहब ने जो जुमला कहा वो कहते हैं कि अगर तो मेरी बात ऐसी है कि इसको बाहर जाना चाहिए, तो फिर ये इस कमरे से बाहर खुद ब खुद चली जाएगी, और अगर मैं कोई इतनी वजनी बात नहीं कर रहा, एक मेरी बात कोई खास बात नहीं है, तो उसको इस कमरे से बाहर नहीं जाना चाहिए। और अब आप देखें कि वासिफ अली वासिफ साहब के आप यूट्यूब पे सर्च करें, आपको इतनी पुरानी बात नहीं है उनको दुनिया से गए, लेकिन आपको कोई वीडियो नहीं मिलेगा, उनका कोई वीडियो नहीं मिलेगा आपको, आपके ऑडियोज कुछ मिल जाएंगे, और वो भी अशफाक साहब के मरहूने मिन्नत, लेकिन उनका अपना कोई वीडियो नहीं मिलेगा आपको, लेकिन उनकी किताबें और उनकी शायरी, मैं नारा मस्ताना, मैं शौकी रिंदाना, और वो क्या मकाम उन्होंने हासिल कर लिया, जो अकीदत रखते हैं, जो अदब से ताल्लुक रखते हैं, वो जानते हैं कि वो मकाम। तो इसलिए कहा गया कि इस तरह की वैलिडेशन के आपको कितने व्यूज मिल रहे हैं, कितने लोग आपके पीछे भाग रहे हैं, वो बहुत, वो जैसे आपने शाहरुख की भी बात की थी कि जब ये खत्म हो जाएगा फिर क्या होगा, तो वो बहुत ज्यादा देर की होती
0: मैं
1: नहीं
0: इस पे ऐड ऑन करूँ, जैसे भी वैलिडेशन की बात भी हो रही है ना, वासिफ अली वासिफ से किसी ने पूछा, और ये जिसने पूछा मैं उस शख्स से मिला, उसने ब्राह रास ये सवाल किया और उन्होंने ब्राह रास उसको ये जवाब दिया, तो आप यकीन करें कि इस जवाब के मतलब आप खुमार में पॉजिटिव वे में मैं बहुत टाइम तक रहा कि भाई क्या कमाल बात उन्होंने की है। उन्होंने उनसे पूछा है कि वासिफ साहब ये जो फकीर है कहते हैं कि इसका जिंदगी और मौत से ताल्लुक नहीं होता, क्योंकि एक पर्दा फरमाना होता। तो वासिफ साहब ने कहा कि जो दर हकीकत, अगर तो असल फकीर है, यहां पे बात असल फकीर की हो रही है, अगर कोई असल फकीर है तो वो मौत के बाद ज्यादा खतरनाक हो जाता है, ज्यादा मुकम्मल हो जाता है, क्योंकि बतौर बशर जो उसके ऊपर पाबंदियां हैं वो उठ जाती हैं। ठीक है, इसी तरह हम इलामा इकबाल साहब की बात करें, हमारा प्रॉब्लम ये है कि हमने डॉक्टर इलामा मोहम्मद इकबाल साहब को लब्बे आती से आगे पढ़ाई नहीं। ठीक है, या फिर वो एक शिकवा और जवाब शिकवा, दैट्स इट। मैं आपको एक उनका छोटा सा पीस, उसका मफहूम बयान करता हूँ, वो नज्म तो लंबी है, उसका कुछ मफहूम ये, आप देखें कितना सेंसिटिव बात है और आप इसका कोर समझेंगे वो क्या खूबसूरत बात लिखते हैं। यार आते भाई, उसका मफहूम कुछ ये है कि डॉक्टर साहब इलामा साहब फरिश्ते से कहते हैं कि तुम अफजल हो के मैं, ठीक है, और फरिश्ता उनको आंसर कर रहा है। अब ये शायरी में उन्होंने इसका जवाब और लिखा है, तो फरिश्ता उनको कहता है कि भाई आप इंसान हैं, मैं फरिश्ता हूँ, जब से पैदा हुआ ना मैंने जिना किया, ना मैंने अल्कोहल ली, ना मैंने जुआ खेला, ना मैंने कोई हराम खाया, ना मैंने गुनाह किया, मैं सिर्फ और सिर्फ खुदा की इबादत करता हूँ, सजदा करता हूँ अल्लाह को। तो یقینی طور پر میں افضل ہوں. دوسری طرف اگر آپ کو یعنی کہ انسان کو دیکھا جائے تو جوا بھی کھیل رہا ہے, گناہ بھی کر رہا ہے, جھوٹ بھی بول رہا ہے, اللہ کی نافرمانی بھی کر رہا ہے, نمازیں بھی چھوڑ دیتا ہے, سجدے بھی اپنے قضا کرتا ہے, تو یقیناً میں افضل ہوں. تو ڈاکٹر صاحب نے کہا نہیں, تم سے زیادہ افضل میں ہوں, یعنی کہ انسان ہے. تو اس فرشتے نے کہا کیسے, میں نے آپ کو دلیل دیا, مجھے دلیل دیں, آپ ذرا دلیل دیکھیں. انہوں نے کہا کہ کبھی تم نے عصر کے وقت اپنے باپ کو دفنایا ہو اور پھر مغرب کی اذان میں کھڑے ہو کے اللہ اکبر کہی ہے؟ کہ یہ ہم نے کیا, یہ انسان نے کیا. کہ ہم نے عصر کے وقت باپ نے اپنے بیٹے کو دفنایا, بیٹے نے اپنے باپ کو دفنایا, بھائی نے بھائی کو دفنایا, بہن نے بھائی کو دفنایا, اپنی اولاد کو دفنایا, اپنے کسی پیارے کو عصر کے وقت یا ظہر کے وقت دفنایا اور اگلی نماز کا ٹائم ہوا اور مسلے پہ کھڑے ہو گئے, آپ نے صدا لگا دی اللہ اکبر, کبھی تم نے کیا؟ جی میں نے تو اس دکھ سے کبھی نہیں گزرا. کہا ہم اس دکھ سے گزرے اور پھر بھی ہم نے اللہ کی ثنا بیان کی. تو یہ وہ چیزیں ہیں کہ جب آپ پڑھتے ہیں نا, اکثر لوگ یار پوچھتے ہیں, ابھی جیسے عامر بھائی بھی آئے تھے اور جتنی یہ جا رہی ہے بات جہاں تک, اگر آپ اچھا بولنا چاہتے ہیں پڑھیں. ایک کوٹیشن میں نے آتے بھائی کہیں پڑھی تھی کہ دیر از نو بیڈ بک. جو سب سے فضول کتاب بھی ہے وہ بھی آپ کو کچھ سکھاتی ہے, ایٹ لیسٹ وہ آپ کو یہ سکھاتی ہے کہ آپ نے اچھی کتاب پڑھنی ہے. ٹھیک ہے, سو اور میں نے جیسے پہلے بھی کہا کہ اگر آپ نے اپنے آپ کو جج کرنا ہو, بہت ساری جگہیں ایسی ہیں جیسے بہت سارے لوگ اکثر, ہم چونکہ ریڈیو شیڈیو پہ آتے ہیں تو لوگ سن لیتے ہیں تھوڑا بہت, تو لوگ اکثر کال کر کے کہتے ہیں جی آپ فلاں ٹاپک پہ بڑا اچھا بولو, آپ کو بھی کرن کہتے ہوں گے, نمانا آپ کو بھی کہتے ہوں گے. میں با خدا یہ بات حلفن کہہ رہا ہوں کہ کچھ محافل ایسی ہیں کہ جہاں پر گفتگو ہو رہی ہوتی تو میں بالکل خاموش ہو جاتا ہوں. اس کی ریزن یہ ہے کہ وہ جو بات کر رہا ہے وہ اس سے کہیں بلند سطح پر کر رہا ہے, پہلے آپ اس کو سن تو لیں. اس یہ چیز آپ کس سے سیکھ رہے ہیں؟ میں دی ادر ڈے آئی واز ریڈنگ ایک واقعہ, اس میں ایک شخص آیا سیدنا امام علی علیہ السلام کے پاس, اس نے ایک سوال کیا امام خاموش رہے, اس نے پھر سوال کیا امام خاموش رہے, پھر سوال کیا امام خاموش رہے. جب وہ چلا گیا تو امام حسین علیہ السلام نے کہا کہ مجھے اس سوال کا جواب آتا تھا. تو وہ جو شخص بیٹھے تھے انہوں نے کہا آپ نے جواب کیوں نہیں دیا؟ تو کہا جس محفل میں علی چپ ہے میں کیوں بولوں. مطلب آپ سم ٹائم, لازمی نہیں ہے کہ اگر آپ کو کوئی چیز پتا ہے تو آپ نے, اگر آپ یہ دیکھے تو صحیح کہ اگر فار ایگزامپل وہ نہیں جواب دے رہا جس کو آپ اپنا امام مانتے ہیں تو پھر آپ کیوں اس سے آگے بڑھ رہے ہیں؟ سو ہیونگ سیڈ دیٹ, یہ ساری چیزیں وہ ہیں جو آپ کلیکٹیولی جب زندگی میں آگے لے کے چلتے ہیں تو آپ کو زندگی میں اس کا بہت فائدہ ہوتا ہے. نمانا آپ کچھ کہنا چاہ رہے ہیں؟
2: صحیح بات ہے, اور آپ ظاہر ہے ٹاپک اتنا سیریس ہے اور اس طرح آپ دونوں گفتگو کر رہے تھے اتنے سیریس, تو اچھا تھا. 3:28 ہوا چاہتے ہیں.
0: اچھا میں نے ایک ایونٹ ہوسٹ کیا, میں ایک جگہ پہنچا ایونٹ ہوسٹ کرنے, تو مجھے نا جب میں وہاں پہنچا تو انہوں نے مجھے کہا جی آپ کے ساتھ ایک کو ہوسٹ بھی ہوں گی. یہ بہت بڑا جھٹکا ہوتا ہے آتر بھائی, جب آپ کہیں پر پہنچے اور آپ کو کہا جائے کہ آپ کے ساتھ یہ بندہ ہوسٹ کرے گا, اس کی ریزن یہ ہے, اگر اس کو پہلے سے پتا ہو آپ جو ہے وہ پورا ایجنڈا لائن ہو جاتا ہے, وہ پتا اس نے یہ بولنا. میں نے جب 11th آر پہ کوئی بندہ آئے نا تو پھر آپ کو ڈر یہ ہوتا ہے کہ یہ فمبل کرے گا, یہ جو ہے اوور لیپ کرے گا, اور ایٹ دا اینڈ آف دا ڈے جب ایونٹ ختم ہو جائے گا تو بندہ کہے گا یار شو اچھا نہیں کیا ہوسٹس نے, وہ یہ نہیں دیکھے گا کہ اس نے اینڈ ٹائم پہ چینجز کروائے. بہرحال جب میں وہاں پہنچا تو وہ منظور نظر ہوسٹ تھی کسی کی, تو جب میں پہنچا کہ جی خاتون آپ کے ساتھ, میں کہا یار یہ کریں گی تو آپ نے مجھے 2 بلایا, ان کو بھی 2 بلاتے, 5 ایونٹ ہے, 3 میں نے پورا معاملہ طے کیے, تو ان کے ساتھ میں کہا نہیں نہیں سر پلیز یہ وہ, میں کہا جی ٹھیک ہے. تو اب ظاہر ہے سکہ جو چل رہا ہو آپ کا تو پھر آپ کیا کر سکتے ہیں. سبحان, میں نے کہا جی ٹھیک ہے. اب ہوا کیا کہ وہ میرے ساتھ اسٹیج پر تو چلی گئی. اب میں نے انہیں کہا کہ اب آخری لمحہ تھا, تو میں نے ان کو کہا کہ آپ ایسا ہے کہ میں نا, اب چونکہ اب آخری 10-15 میں تو آپ کو پورا یہ ایونٹ کا ایجنڈا نہیں سمجھ آئے گا, نہ آپ کو اس پروجیکٹ کی ڈیٹیل سمجھ آئیں گی, تو مین میں کور کروں گا, باقی ہم نا چٹ چیٹ رکھتے ہیں تاکہ آپ تھوڑا سا لنگر آن رہے کہ ہم دونوں انوالوڈ ہیں. جی ذیشان ٹھیک ہے, بالکل ٹھیک ہے. بلکہ انہوں نے یہ بھی کہا کہ سم ٹائم ایک, آج کل آپ یقین کریں کہ وہ بھائی آئے تھے نا بتا رہے تھے, آپ آتے بھی آپ ریلیٹ کریں گے اس سے, کہ انہوں نے کہا نا کہ آپ سکھائیں, میں آن ایئر مائک پہ کہہ رہا ہوں لا الہ الا اللہ محمد رسول اللہ, ڈر لگتا ہے کہ آپ کسی کو کچھ سکھائیں. وہ آگے سے آج کل لوگ بات کر دیتے ہیں کہ بھائی ہمیں سب پتا ہے, ہم تو شرم و شرمی کسی کو چیز نہیں بتاتے یا سکھاتے یا سمجھانے کی بھی کوشش کرتے. تو بہرحال جب میں نے ان کو کہا تو انہوں نے کہا نہیں ذیشان آپ بے فکر رہے, آئی ہیو ہوسٹڈ دس, تو آئی ہیو ہوسٹڈ دیٹ, تو میں بھی پھر کمفرٹیبل ہو گیا. میں کہا چلو ایکسپیرینس ہے کر. اب ہوا یہ کہ جب وہ میرے ساتھ اسٹیج پر گئی, ہم نے اسٹارٹ کیا, تو میں نے اب ان کو کہا کہ فار ایگزامپل کوئی بھی نام ہے ان کا, اب جو نام میں لے رہا ہوں فرضی نام ہے, فار ایگزامپل عائشہ, عائشہ نام نہیں تھا ان کا, فرضی نام ہے. سو میں نے ان سے کہا کہ سمیری ساتھ میری کو ہوسٹ عائشہ موجود ہیں اور یہ جو پروجیکٹ ہے عائشہ آپ اس کے بارے میں دیکھیں, گیٹڈ کمیونٹی ہے, سرویلینس کیمراز ہیں, سیکیورٹی ہے, اس کے بعد جو ہے لوکیشن بہت پرائم ہے, انویسٹمنٹ ریٹ بہت اچھا ہے, اور اگر ہم گلوبلی بھی بات کرتے ہیں تو اس کے اندر اوورسیز بلاک ہے, لیک نزدیک ہے, موٹر وے نزدیک ہے, اور آپ بھی ڈیفینیٹلی پورے پاکستان میں ٹریول کرتے ہیں, آپ بھی جہاں پر رہنا چاہیں گی ظاہر آپ کی خواہش یہ ہوگی کہ کمیوٹ کرنے کے لیے موٹر وے نزدیک ہو, ایئرپورٹ نزدیک ہو, تو آپ اس کے بارے میں کیا کہیں گی؟ تو آگے سر انہوں نے پتا کیا کہا؟ جی ٹھیک ہے, جی جناب بہت بہت اچھا لگا, آج عید کا دوسرا دن تھا, عید مبارک بہت بہت آپ کو. بات کرتے ہوئے, گفتگو کرتے ہوئے کوئی ایسا لفظ جو آپ کی سماعتوں پر گرا گزرا ہو تو معاف کر دیجئے گا. یہاں پر بیٹھنے والا شخص آپ سوچتے ہیں کہ کامل ہے بٹ باخدا بالکل بھی نہیں ہوتا, تو اس لیے معاف کر دیجئے گا کوئی بات اگر آپ کو بری لگی ہو. ہمیشہ کوشش کاوش خواہش یہی ہوتی ہے کہ آپ کو انٹرٹین کیا جائے, اور بہت بہت شکریہ, اللہ تعالیٰ آپ کو کوئی غم نہ دے سوائے غم حسین علیہ السلام کے. جانے سے پہلے آپ کل آ رہے ہیں؟
1: پتہ نہیں.
0: اچھا نہیں, ویسے تو اللہ زندگی دے انشاءاللہ
1: ہو سکتا ہے.
0: اچھا کل ویسے شیڈیولڈ پروگرام کے مطابق تو کل بھی ہم 12 سے 4 یہاں پہ موجود رہیں گے, باقی انشاءاللہ پھر دیکھتے ہیں کل کیا ڈیولپمنٹ ہوتی ہیں, کیونکہ عید ہے تو ظاہر فیملی کمٹمنٹس بھی ہوں گی. بہت بہت شکریہ تمام تر سامعین کا, عید مبارک ایک بار پھر سے آپ کو, اللہ آپ کو کوئی غم نہ دے سوائے غم حسین علیہ السلام کے, پاکستان ہمیشہ زندہ باد.
1: جی شان, تھینک یو ویری مچ, اور میری جانب سے بھی تمام لسنرس کو عید کی ڈھیروں ڈھیر خوشیاں مبارک ہوں, اور ساری بات ذیشان نے کنکلوڈ کر ہی دی. اپنا بہت سا خیال رکھیں, آباد رہیں, خوش رہیں, اللہ حافظ. سائننگ آؤٹ عاطر علی سید.
3: سے بھی زیادہ ملتانی
4: گنگڑ کو دودھ کر دیا گیا ہے. آخری علائش کے اٹھانے تک یہ آپریشن جاری رہے گا. عمران اسف خان, پاکستان ٹیلیویژن نیوز.
5: عید الاضحیٰ کے موقع پر ضلع سیالکوٹ میں صفائی